0: دونوں ادارے پلاسٹک کے فضلے کی ریسائکلنگ، فضلے سے قیمتی مصنوعات کی تیاری اور کاربن کیپچر سمیت مختلف شعبوں میں مشترکہ طور پر تحقیق کریں گے۔ بی آر ایس کے کارگزار صدر کے ٹی راماراؤ نے سنت نگر ٹیمریز ہاسپٹل کے دستیاب ہونے پر خوشی کا اظہار کیا۔ انہوں نے ٹویٹر پر رد عمل ظاہر کرتے ہوئے کہا کہ غریبوں کو کارپوریٹ سطح کی طبی سہولیات مفت فراہم کرنے کے مقصد سے بی آر ایس حکومت کے دور میں چندرا شیکھر راؤ نے اس ہاسپٹل کو تعمیر کرنے کا آغاز کیا تھا۔ سابق وزیر ہریش راؤ نے الزام عائد کیا کہ تلنگانہ میں کانگریس حکومت 22A سیکشن کے نام پر ممنوع اراضی کو فہرست میں شامل کر کے عوام کو الجھن پیدا کر رہی ہے۔ تلنگانہ بھون میں میڈیا سے بات کرتے ہوئے انہوں نے ایئرپورٹ اور آؤٹر رنگ روڈ جیسی سرکاری اراضیات کے ساتھ سری نگر کالونی اور بنجارا ہلز کے کئی رہائشی علاقوں کو بھی 22A فہرست میں شامل کیے جانے پر تنقید کی۔ حیدرآباد میں واقع بی جے پی کے ریاستی دفتر میں آج او بی سی مورچہ کی ریاستی عملے کا اجلاس منعقد ہوا۔ اجلاس میں او بی سی مورچہ کے قومی صدر اور رکن پارلیمنٹ ڈاکٹر کے لکشمن نے بحیثیت مہمان خصوصی شرکت کی۔ اجلاس سے خطاب کرتے ہوئے بی جے پی کے ریاستی صدر رام چندر راؤ نے الزام عائد کیا کہ بی جے پی اور کانگریس حکومت نے پسماندہ طبقات کو صرف ووٹ بینک کے طور پر استعمال کیا ہے۔ تلنگانہ انسانی حقوق کمیشن نے سفارش کی ہے کہ انجینئرنگ کالجوں میں کیٹیگری بی نشستوں پر داخلے کے عمل میں شفافیت اور غیر جانبداری کو یقینی بناتے ہوئے تمام اہل طلباء کو مساوی مواقع فراہم کیے جائیں۔ آج منعقد ہونے والا کرشنا واٹر ریور بورڈ کی 3 رکنی کمیٹی کا اجلاس ملتوی ہو گیا ہے۔ آندھرا پردیش حکومت نے اسمبلی اجلاس جاری ہونے کے باعث اجلاس ملتوی کرنے کی درخواست کی تھی۔ حیدرآباد محکمہ موسمیات نے بتایا کہ خلیج بنگال میں مرکز بننے والا ہوا کا کم دباؤ کے باعث ریاست میں بارش ہو رہی ہے۔ محکمہ کے مطابق 24 اگست تک ریاست کے مختلف مقامات پر ہلکی بارش ہو سکتی ہے۔ اور اب آخر میں سرخیوں پر ڈالتے ہیں ایک نظر۔ تلنگانہ میں ایس آئی آر عمل کے تحت رجسٹرڈ ووٹر میں سے 92 لاکھ افراد کو نوٹس جاری کی جائے گی۔ ریاست کے چیف الیکٹورل آفیسر کا بیان۔ وزیر پونم پربھاکر نے واضح کیا کہ حکومت کلیان رکشم اسکیم کو جاری رکھے گی۔ آکاشوانی حیدرآباد سے اردو میں علاقائی خبریں ختم۔
1: آکاشوانی سماچار کے ساتھ میں وشال شرما۔ گرہ منتری امیت شاہ نے کہا ہے کہ پردھان منتری نریندر مودی کے نیتتو میں سرکار نے سوتنترتا دیوس سے پہلے آئی ایس آئی سمرتھت شہزاد بھٹی نیٹورک کو دھوست کر 200 سے ادھک سنچالکوں کو گرفتار کیا اور اس کے حملوں کی سازش ناکام کی۔ سرکشا بلوں نے 14 راجیوں میں سمنوت ابھیان چلا کر کاروائی کی جو آتنکواد کے پرتی بھارت کی قطعی برداشت نہ کرنے کی نیتی کو درشاتا ہے۔ कृषि और किसान कल्याण मंत्री शिवराज सिंह चौहान ने कहा है कि प्रधानमंत्री नरेंद्र मोदी द्वारा स्वतंत्रता दिवस पर बताए गए शक्ति की सप्त धारा से कृषि और ग्रामीण भारत को नई दिशा मिलेगी। उन्होंने कहा कि सरकार जनता के हित में योजनाएं बनाकर उन्हें प्रभावी ढंग से लागू करके इस लक्ष्य को पूरा करेगी। प्रधानमंत्री ने कृषि और खाद्य उत्पादन को मजबूत करने, खाद्य प्रसंस्करण तथा वैश्विक बाजारों तक पहुंच बढ़ाने को प्राथमिकता बताया है। शिक्षा मंत्री प्रहलाद जोशी ने आज नई दिल्ली में उच्च शिक्षा विभाग के सचिव, राष्ट्रीय परीक्षा एजेंसी एनटीए के महानिदेशक और अन्य वरिष्ठ अधिकारियों के साथ बैठक की। इस दौरान श्री जोशी ने स्थापित परीक्षा प्रोटोकॉल का सख्ती से पालन सुनिश्चित करने के निर्देश दिए। उन्होंने गोपनीय संचालन व्यवस्था में व्यापक सुधार करने को कहा है। उन्होंने सुरक्षित कक्षों और एयर गैप्ड सिस्टम को मजबूत करने के भी निर्देश दिए। साथ ही इलेक्ट्रॉनिक उपकरण जमा करने संबंधी प्रोटोकॉल में भी व्यापक सुधार युद्ध स्तर पर लागू करने को कहा गया है। श्री जोशी ने एजेंसी को सभी परीक्षा प्रक्रियाओं का व्यापक ऑडिट कराने और की गई सुधारात्मक कार्रवाई पर रिपोर्ट प्रस्तुत करने को भी कहा है। भारतीय जनता पार्टी के राष्ट्रीय अध्यक्ष नितिन नवीन ने आज पार्टी के नए राष्ट्रीय पदाधिकारियों की घोषणा की। श्री नवीन ने वसुंधरा राजे सिंधिया, तीरथ सिंह रावत, राम माधव, बैजयंत जय पांडा, सरदार मनप्रीत सिंह बादल और रेखा वर्मा सहित 13 राष्ट्रीय उपाध्यक्षों की नियुक्ति की है। एक रिपोर्ट।
2: केंद्रीय मंत्री और भाजपा नेता पीयूष गोयल को पार्टी का राष्ट्रीय कोषाध्यक्ष नियुक्त किया गया है। श्री बीएल संतोष को संगठनात्मक राष्ट्रीय महासचिव बनाया गया है। श्री नवीन ने विनोद तावड़े, सुनील बंसल, स्मृति ईरानी और बिप्लब कुमार देव सहित 8 पार्टी नेताओं को राष्ट्रीय महासचिव भी नियुक्त किया है। पार्टी ने अपने विभिन्न मोर्चों के नए प्रमुखों के नाम भी घोषित कर दिए हैं, जिनमें डॉक्टर हेमांग जोशी युवा मोर्चा अध्यक्ष, रूप कुमार चौधरी महिला मोर्चा अध्यक्ष और बंसीलाल गुर्जर किसान मोर्चा के अध्यक्ष हैं। दीपेंद्र की रिपोर्ट के साथ समाचार कक्ष से निखिल कुमार।
1: भारतीय जनता पार्टी के वरिष्ठ नेता और प्रधानमंत्री नरेंद्र मोदी तथा भाजपा के राष्ट्रीय अध्यक्ष नितिन नवीन ने